عند الدولة وزارة نادي أحسن سلوسي برمتينيا أسستان وسواق ونسات وزارة المر نترا المر نترا وشرا نبيما تزيستيا على لقال يدير المر شنو مكاسا التحان مر بسيرا هنا في الكات هي فاتفاتين إيها التحان مر بسيرا بعرض عن لقال for example بقمورka أي حانكا और लोग जाएं का बोलूं का अच्छा हम लोग से लोग ने जमा कर उधर लगो नहीं तो जो है पाया मुंतु काम रो बे इस तरह का बाम मारो से लोग में अफेक्ट आते इधर मत हंसो में दिया इधर कुछ जहाँ रो ताऊ अधूरूस